0: It's 12:45 PM. This time check is brought to you by Phoenix Batteries.
1: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
2: पाकिस्तान समेत दुनिया भर में बहुत सी औरतों को माली, जिस्मानी, जहनी और जिनसी घरेलू तशद्दुद का सामना करना पड़ रहा है। चाहे आप किसी के शौहर, वालिद, भाई या बेटे हों, अपना स्ट्रेस और फिक्र को अपनी बीवी, बेटी, बहन या वालिदा पर हरगिज ना निकालें। हुकूमत पाकिस्तान ने घरेलू तशद्दुद का निशाना बनने वाली औरतों के लिए खुसूसी हेल्पलाइन 1099 के साथ हेल्पलाइन 1099 ऐप का आगाज किया है, ताकि हमारे इदारे उनकी भरपूर मदद कर सकें। अगर आप या आपके जानने वाले घरेलू तशद्दुद का शिकार हैं, तो फौरी तौर पर हेल्पलाइन 1099 ऐप को गूगल प्ले स्टोर और एप्पल स्टोर से डाउनलोड करें। होम स्क्रीन पर अपना नाम, फोन नंबर और शनाख्ती कार्ड नंबर दर्ज करके साइन अप करें। हंगामी हालात की सूरत में जहां आपकी या किसी की जान खतरे में हो, लाल बटन का इस्तेमाल करें, जिससे मुतल्लिका इदारे आपकी मदद के लिए फौरी हरकत में आ जाएंगे। तफसीली शिकायत के लिए सब्स बटन का इस्तेमाल करें, जिसमें आप तहरीरी शिकायत के साथ वीडियो, तस्वीर और ऑडियो सबूत भी जमा कर सकते हैं। याद रखिए, घरेलू तशद्दुद कानूनन जुर्म है और हम सबको मिलकर इसे रोकना है। तशद्दुद से तहफ्फुज आपका हक है। वजारत इंसानी हुकूक, हुकूमत पाकिस्तान।
0: मुफाद आमा के लिए पैगाम हुकूमत पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया।
3: 100 FM।
4: हाय फ्रेंड्स, आई एम मिकाल ज़ुल्फ़िकार एंड टुडे आई एम नॉट स्पीकिंग टू यू एज अ पब्लिक फिगर बट एज समवन हू केयर्स अबाउट योर फ्यूचर। We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives, and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs, and let's stand together.
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
5: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है। सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है। अगर आपको अचानक तेज बुखार, शदीद सर दर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो, तो फौरन डॉक्टर से रुजू करें। डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें। पानी की टैंकियों को ढांप कर रखें, गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें, लंबी आस्तीन वाले कपड़े पहनें, मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें। याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है। डेंगू से बचाओ, आपकी एहतियात, आपकी हिफाजत।
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
6: पाकिस्तान में व्हाट्सएप हैकिंग के वाकयात में खतरनाक हद तक इजाफा हो चुका है। रोजाना आम शहरी, बुजुर्ग, खवातीन, तुलबा और कारोबार से वाबस्ता अफराद अपने व्हाट्सएप अकाउंट से महरूम हो रहे हैं। इस वीडियो में हम आपको दो अहम बातों पर रहनुमाई फराहम करेंगे। अगर आपका व्हाट्सएप हैक हो चुका है तो इसे वापस कैसे हासिल किया जा सकता है और मुस्तकबिल में व्हाट्सएप को दोबारा हैक होने से कैसे महफूज रखा जा सकता है। आइए देखते हैं व्हाट्सएप हैक कैसे होता है। पाकिस्तान में आमतौर पर व्हाट्सएप हैकिंग के लिए इस्तेमाल किए जाने वाले तरीके। आपको व्हाट्सएप या किसी जानने वाले के नाम से पैगाम आता है कि आपका अकाउंट वेरीफाई करना है या ये 6 हिंसों का कोड भेज दे। बाज़ औकात ये पैगाम किसी दोस्त या रिश्तेदार के नंबर से आता है जिसका अकाउंट पहले ही से हैक हो चुका होता है। लोग लाइल्मी या जल्दी में 6 हिंसों का तस्दीकी कोड शेयर कर देते हैं। बस इसी एक गलती से हैकर आपके व्हाट्सएप का मुकम्मल कंट्रोल हासिल कर लेता है। याद रखें, व्हाट्सएप का तस्दीकी कोड कभी भी किसी के साथ शेयर नहीं किया जाता। ना व्हाट्सएप खुद मांगता है, ना कोई अदारा और ना कोई दोस्त। अगर आपका व्हाट्सएप हैक हो जाए तो फौरन क्या इकदाम उठाने चाहिए? अगर आपका व्हाट्सएप हैक हो चुका है तो घबराए नहीं, अपने मोबाइल फोन से व्हाट्सएप डिलीट करें और दोबारा इंस्टॉल करें। साथ ही अपने दोस्तों और खानदान को किसी और नंबर से इतला दें कि अगर आपके नाम से कोई मशकूक पैगाम आए तो इस पर हरगिज यकीन न करें। अपना वही मोबाइल नंबर दर्ज करें जो व्हाट्सएप पर रजिस्टर्ड था। व्हाट्सएप आपको SMS या कॉल के जरिए 6 हिंसों का तस्दीकी कोड भेजेगा। ये कोड दर्ज करें। ज्यादातर केसेस में इसी مرحلے پر ہیکر کی رسائی ختم ہو جاتی ہے، کیونکہ واٹس ایپ ایک وقت میں صرف ایک ڈیوائس کو اجازت دیتا ہے۔ اگر تصدیقی کوڈ نہ آ رہا ہو یا پن لگا دیا گیا ہو، اگر ہیکر نے آپ کے اکاؤنٹ پر ٹو اسٹیپ ویریفیکیشن پن لگا دیا ہے اور آپ لاگ ان نہیں ہو پا رہے، واٹس ایپ آپ کو آپشن دیتا ہے 7 دن بعد دوبارہ کوشش کرے۔ 7 دن بعد واٹس ایپ آپ کو بغیر پن کے لاگ ان کرنے کی اجازت دیتا ہے، لیکن صرف اسی نمبر پر۔ اس دوران یہ باتیں لازمی یاد رکھیں: سم کارڈ اپنے پاس اور فال رکھیں، نمبر بند یا سسپینڈ نہ ہونے دیں، واٹس ایپ بار بار انسٹال نہ کریں، ای میل کے بغیر اکاؤنٹ فال۔ اگر آپ نے ای میل ایڈریس شامل نہیں کیا اور پن بھی یاد نہیں، واٹس ایپ پھر بھی 7 دن بعد آپ کا اکاؤنٹ فال کر دیتا ہے، بشرطیے کہ سم کارڈ آپ کے پاس ہو۔ سم کارڈ سب سے اہم ہے۔ اضافی طور پر آپ اپنے نمبر اور مسئلے کی تفصیل کے ساتھ واٹس ایپ سپورٹ کو ای میل بھی کر سکتے ہیں، رابطوں کو فوری اطلاع دیں۔ اکاؤنٹ بحال ہوتے ہی اپنے تمام رابطوں کو پیغام بھیجیں: میرا واٹس ایپ ہیک ہو گیا تھا، براہ کرم پچھلے کسی بھی پیغام یا درخواست کو نظر انداز کریں، اس سے آپ کے دوست اور خاندان مزید نقصان سے بچ سکتے ہیں۔ اب دیکھتے ہیں مستقبل میں ہیک ہونے سے خود کو کیسے بچایا جا سکتا ہے۔ ٹو اسٹیپ ویریفیکیشن لازمی فالو کریں: سیٹنگز، اکاؤنٹ، ٹو اسٹیپ ویریفیکیشن، یا ایک 6 ہندسوں کا پن سیٹ کریں جو صرف آپ کو یاد ہو۔ ای میل ایڈریس ضرور شامل کریں، ای میل شامل کرنے سے پن دوبارہ سیٹ ہو سکتا ہے، اکاؤنٹ تیزی سے فعال ہو جاتا ہے، ہیکنگ کے امکانات کم ہو جاتے ہیں۔ تصدیقی کوڈ کبھی کسی کے ساتھ شیئر نہ کریں، چاہے پیغام دوست کا ہو یا کسی ادارے کے نام سے ہو۔ کوڈ شیئر کرنا سیدھا اکاؤنٹ ہیک ہونے کے برابر ہے۔ جعلی لنکس اور آفر سے بچیں: مفت انٹرنیٹ، انعامات، سرکاری یا بینک کے جعلی پیغامات سے ہوشیار رہیں، ایسے لنکس پر کلک نہ کریں۔ واٹس ایپ لنک ڈیوائسز چیک کریں۔ سیٹنگز، لنک ڈیوائسز، اگر کوئی نامعلوم ڈیوائس نظر آئے تو فوراً لاگ آؤٹ کریں۔ فون لاک اور بایو میٹرک استعمال کریں، اگر فون محفوظ نہیں ہوگا تو واٹس ایپ بھی محفوظ نہیں رہے گا۔ پن، فنگر پرنٹ یا فیس لاک ضرور فالو کریں۔ یاد رکھیں، واٹس ایپ ہیکنگ کوئی تکنیکی جادو نہیں بلکہ زیادہ تر انسانی غلطی کی وجہ سے ہوتی ہے۔ تھوڑی سی آگاہی اور احتیاط سے آپ خود کو محفوظ رکھ سکتے ہیں، اپنے گھر والوں کو بچا سکتے ہیں اور اپنے دوستوں کو نقصان سے بچا سکتے ہیں۔
3: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
7: Don't miss out. Get ready to spice up your lunch hour with the hottest tunes and the coolest vibes. It's the lunchtime special with the one and only Fatima Khan.
8: Join Fatima Khan.
7: The best of music, entertainment, and everything in between from 12 to 2, Monday to Saturday. So grab your lunch, turn up the volume, and let's take your midday break a blast.
8: Midday break a blast.
9: یس میرے دوستوں، تو سنڈے کے دن کا ذکر کرنا ہی تھا اور ہمارے پاس بہت سارے میسج آ رہے ہیں جس پہ ذکر نیند بھی ہو رہا ہے اور سنڈے کے دن کی چھٹی کا بھی ہو رہا ہے۔ زبردست ہے بھائی، کیونکہ سنڈے کے دن کو تو ہم ایوری منڈے ضرور جانتے ہیں۔ اچھا بھائی، اسی کے ساتھ ساتھ زرینور کہتی ہیں کہ میری بھی نیند پوری نہیں ہوتی تو سارا دن خراب اور طبیعت عجیب رہتی ہے۔ نیند بہت ضروری ہے۔ بالکل جی، نیند تو بڑی ہی ضروری ہے۔ انعام الحق کہتے ہیں کہ جی میں بھی ٹھیک، اللہ پاک کا شکر ہے۔ اللہ پاک آپ کو خوش رکھے جی۔ ہمارا سنڈے ہو یا منڈے ہو، پورا ہفتہ مصروف ہوتا ہے، کام کام بس کام۔ ویسے حقیقت ہے، اگر دیکھا جائے تو ایسی صورتحال رہتی ہے کہ آپ کا پورا ہفتہ بڑا ہی مصروف رہتا ہے۔ بہت کم جگہ ایسی صورتحال ہوتی ہے کہ جی بڑا پری پلانڈ سنڈے گزرتا ہے کہ جی آرام کرنا ہے یا پھر گھومنے جانا ہے، اور تو بس سب کچھ اسی دن مطلب ہوتا ہے کہ صرف ایک چیز کرنی ہے۔ بٹ واقعی میں ایوری ڈے از ویری بزی ڈے۔ پہلے سنڈے کو ہم بہت انجوائے کرتے تھے، سوچ کر کہ بھائی یہ چھٹی کا دن ہے تو اس دن کوئی کام نہیں ہوگا، اس دن صرف آرام ہوگا، لیکن ایسا نہیں ہوتا۔ اب تو چھٹی والے دن بھی آپ کہہ رہے ہوتے ہیں کہ وہ ایسے ہی فارغ نہ گزرے، بلکہ اس دن بھی کوئی کام کر لو تاکہ بس یہ نہ ہو کہ جی ہم فارغ ہیں۔ لیکن بہتر ہے، پتہ ہے وہ کہتے ہیں نا کہ جی خالی دماغ شیطان کا گھر ہوتا ہے، تو مصروفیت بہت حد تک بہتر ہے خالی بیٹھنے سے، کیونکہ جب ہم خالی بیٹھے رہتے ہیں نا تو ہم بہت ساری اور فال باتیں سوچتے رہتے ہیں، اور اس کو سوچنے کے بعد ہم نا خود ہی ڈپریشن کا شکار ہونے لگتے ہیں، ہماری مینٹل ہیلتھ متاثر ہو جاتی ہے۔ تو اس سے تو بہتر ہے کہ جی کچھ کام ہی کر لینا ٹھیک رہے گا، لیکن کام کے ساتھ ساتھ آرام بھی ضروری ہے۔ تو تھوڑا سا آرام تو بنتا ہے بھائی، یہ تو ایک کمپلسری چیز ہے۔ کام بھی ضروری ہے اور آرام بھی ضروری ہے، اگر آپ دونوں چیزوں کو بیلنس کر کر چلتے ہیں تو جی آپ بہترین ہیں۔ تو بہترین زندگی گزاریں، کیونکہ بہترین زندگی گزارنا ہی ہے بہت ضروری۔ آل رائٹ جی, اور آج جو ہے 15th آف جون, سو ہیپی برتھ ڈے ٹو یو. اگر آج میرے لسنرز میں سے کسی کی سالگرہ ہے یا کوئی خاص دن ہے آپ کی زندگانی کا, تو جی آپ کو بڑا مبارک ہو. تو ہمیں ضرور بتائے گا کہ اگر آج آپ کی برتھ ڈے ہے یا پھر کوئی اور اسپیشل ڈے ہے یا کوئی اسپیشل دن بننے والا ہے, کیونکہ آپ بڑی ایکسائٹیڈ ہیں آج کے دن کو لے کر. تو جی آپ کو بہت مبارک ہو اور یہ دن بہت اچھا گزرے آپ کا, جیسا آپ چاہ رہے ہیں, جیسا آپ سوچ رہے ہیں. سو لیٹس ہوپ فار دا بیسٹ, اور اسی کے ساتھ چلتے ہیں ہم ٹریک کی جانے. بس میں یہ ٹریک ہم اسے شامل کریں کیونکہ بہت دنوں سے ہم نے اسے شامل نہیں کیا ہے. تو ٹھیک ہے جی, اسے شامل کرتے ہیں, انجوائے کریں, اینڈ دین ول بی رائٹ بیک.

0: वेलकम बैक कहेंगे भाई, तेरी सूरत निगाहों में फिरती रहे।
1: वाह वाह वाह वाह वाह भाई, क्या गाना था।
0: थैंक यू भी बोल दिया है शनाया ने। और बढ़ते हैं आपके और मैसेजेस की जानेब। लास्ट मैसेज कहाँ गया कहाँ गया। अरे माशाल्लाह माशाल्लाह इतने मैसेज आ। और जनाब अच्छा जी, मानूर कह रही है कि अमीन चाचू चुड़ैल से मिलने के लिए खुद को लड़की से कवर करना, करंट लग जाएगा। लकड़ी से, लड़की नहीं लकड़ी से कवर करना वरना करंट लग जाएगा। अब बिजली भरी है ना भाई। और यादों से तेरी हमने दामन छुड़ाना चाह। अरे क्या हो गया भैया आज तुम्हें, अमीन भाई शेरी शेर भेजे जा रहे हो यार। सलाम टू ऑल एफ एम 100 की फैमिली को। और आगे बढ़ते हैं। ससुराल में डिमांड की इज्जत ज्यादा क्यों, दामाद की ससुराल में दामाद की इज्जत ज्यादा क्यों होती है पता है? क्योंकि वो जानता है कि ये वही मेहमान या इंसान है जिसने हमारे घर का तूफान संभाल के रखा हुआ है। ऐसा नहीं है भैया ना, आजकल सलीम अहमद का ये चुटकुला आया है। सलीम अहमद कोई सलाम दुआ भी कर लिया करो यार। आज मैंने अच्छा इसके इस मैसेज पे चर्चा करूंगा। आज मैंने 5 मिनट में 2000 रुपए कमाए, घर में कोई नहीं था तो मैंने घर का पंखा भेज दिया। मजीद ऐसा ऑनलाइन बिजनेस के लिए मुझे फोन करें। सलीम भाई घर की चीजें पता कौन बेचता है? दो लोग होते हैं जो घर की इस तरह की चीजें बेच रहे होते हैं। यानी कि समझ रहे हैं ना आप। वही जितने भी सुनने वाले ना सब समझ गए, आप भी समझ गए क्या सलीम भाई? अच्छा अभी तक किसी ने बेल नहीं बजाई ना, करो यार। अबे गुफरान 2.0 यार, ये गुफरान गलत बात है वैसे। गुफरान भाई लोग ये जानते हैं कि वो जब आपकी बेल बजाएंगे ना तो फिर बाद में उनकी भी बजती रहेगी। तो लिहाजा बेल भले ना बजाए मगर सब्सक्राइब कर दे। अच्छा एनीवे, तो सलीम मेमन भाई समझ गए ना आप? ओके ठीक है, आपका मैसेज था। और पगली चुड़ैल हेल्प मी सुना है, जिन्नात चुड़ैल भी आसानी से क्या लिखा हुआ है ये मैसेज के हिज्जे करने पड़ेंगे भाई, चार्ली का मैसेज है। और इस बात पर जो है ना ये थोड़ी सी चर्चा आप लोग भी कीजिएगा जरूर कि दामाद जो है उसकी इज्जत बहुत की जाती है, क्यों की जाती है वैसे ही बताएं। ये तो एक सही है कि तूफान संभाला हुआ है, लेकिन कुछ दामाद ऐसे होते हैं कि जो बेटा बनने की बजाय खतरनाक किस्म के दामाद बने होते हैं और जो जबरदस्ती इज्जत करवाने की कोशिश करते हैं अपने ससुराल में जाकर, और उसमें वो अपनी बेगम को मेंटली टॉर्चर भी करते हैं। और कुछ तो ऐसे भी हैं नामुराद इस दुनिया में कि जो फिजिकल भी टॉर्चर करते हैं अपनी बेगमात को और कहते हैं हमारी इज्जत करवाओ, बहुत जरूरी है। अभी हालिया एक वाकया हुआ है, मेरे सामने से गुजरा है, और उस एक मतलब बहुत अफसोस से ये कहना है, नौजवान यंग लड़का है बेगम को टॉर्चर कर रहा है कि मेरी इज्जत करवाओ, दावत पर बुलवाना चाहिए पूरे खानदान को मेरे। तो ये एक बड़ा ऐसा कोई गुजरा है आप लोगों की नजर में, या आप ऐसे दामाद हैं? कौन कहेंगे हम तो ऐसे नहीं, लेकिन कुछ होते हैं ऐसे زیادہ تر دکھنے میں ملیں گے یا نہیں, زیادہ تر یا کم, پرسنٹیج کتنا ہے یہ ضرور بتائیے گا. بڑا زبردست یہ بات ہے, اور باتوں سے بات بات نکلے گی تو پھر دور تلک جائے گی. لوگ بے وجہ اداسی کا سبب پوچھیں گے, اور یہ بھی پوچھیں گے کہ تم اتنے پریشان کیوں ہو. سنجو کیا کیا بھیج دیا, ہائے ہائے سنجو. اب آپ کے جو اقتباس ہیں سارے, وہ سارے پڑھ رہے ہیں, اور اس کے ساتھ ساتھ پھر ایک رہ گیا ہمارے امین بھائی کا, وہ بھی پڑھیں گے. لیکن ابھی جائیں گے ہم ایک گانے کی جانب, بلکہ ایک اقتباس ہو سکتا ہے, گانے کی جانب ابھی ہم جا نہیں سکتے. تو سنجو کہتی ہیں, تیرے بعد کبھی کسی اور کے نہ ہوئے ہم, تیرے بعد کبھی کسی اور کے نہ ہوئے ہم, کسی غیر سے رابطہ نہ کیا, کسی اور کو دل میں جگہ نہ دی, واہ واہ واہ واہ واہ, اور نہ ہی کسی کو اپنی تنہائیوں کا ساتھی بنایا. لوگوں نے بہت بار پوچھا کہ آخر کیوں, مگر انہیں کیا معلوم کہ کچھ محبتیں ختم ہو جاتی ہیں لیکن ان کا اثر انسان کی پوری زندگی پر باقی رہ جاتا ہے. تو میری زندگی کا وہ خوبصورت باب تھا, تو میری زندگی کا خوبصورت باب تھا, تو میری زندگی کا وہ خوبصورت باب تھا جسے بند تو کر دیا گیا مگر کبھی بھلایا نہیں جا سکا. تیرے بعد کئی حسین چہرے سامنے آئے, کئی لوگوں نے دوستی کا ہاتھ بڑھایا, کئی لوگوں نے محبت کا دعویٰ بھی کیا, مگر دل ہر بار خاموش ہو گیا, کیونکہ وہ جگہ جو کبھی تیرے نام تھی وہ آج بھی خالی ہے. میں نے تیرے بعد خود کو سمیٹنا سیکھ لیا, اپنے آنسو چھپانا سیکھ لیے, اپنی تکلیفوں کے ساتھ جینا سیکھ لیا, مگر یہ کبھی نہیں سیکھ سکا کہ کسی اور کو تیرے جیسا سمجھ کر چاہوں, کیونکہ محبت ایک بار دل سے ہو جائے تو پھر ہر شخص میں صرف اس کی کمی نظر آتی ہے. تیرے بعد میں نے اپنی ذات کو وقت دیا, اپنے خوابوں کو وقت دیا, اپنی خاموشیوں کو سمجھنے کی کوشش کی. تم سے دور رہ کر بھی دل کبھی تم سے دور نہیں رہ پایا. ہم جیسے لوگ ایک بار جہاں لگ جائیں وہیں جڑے رہتے ہیں, مرتے مر جائیں گے مگر کسی اور کے نہیں ہو پائیں گے. واہ واہ, اور خوبصورت اس پر جو ہے ہم چرچا کریں گے مگر اس بریک کے بعد.
2: FM 100's ٹائم چیک, اٹس 12 midnight. This program was brought to you by
3: AGS Tubular Dikhai Kaam, AGS Tubular Battery, Dil Ko Hai Aaram.
0: ویلکم بیک کہیں گے سنیوں آپ سب کو, اور جنہوں نے ابھی بھی جوائن کیا ان کو بتا دیں, جناب میرا نام ہے ندیم اختر, اور پیار سے آپ لوگ مجھے کہتے ہو این اے سونے. میوزک ٹویسٹر میں میں ہوں آپ کے ساتھ, آپ کا اور میرا ساتھ ہے ایک بجے تک, اور ایک بجے تک یہ ہلا گلا جاری ہے ساری رہے گا. ابھی جائیں گے ایک اور فرمائش کی جانب, اور یہ فرمائش کس نے کی ہے جناب, کہاں گیا جی, ہماری پیاری سی ایک لسنر ہے جن کا نام ہے دادو, سے انہوں نے میسج کیا تھا مہران بلوچ. تو انہوں نے کہا تھا کہ فوزیہ سومرو کی اگر آواز ہو تو کیا بات ہے, تو یہ لو پکڑو.

0: वेलकम बैक भैया सोमरो को सही सुना सबने। मेरे जितने भी सिंधी बहन भाई हैं, उम्मीद करता हूँ सब खुश हो गए होंगे। अच्छा जनाब, फरमाइशें भी आपकी साथ ही साथ पूरी हो रही हैं। एंड अब जो है अमीन भाई, आपका वो वाला मैसेज तो मेरे समझ में नहीं आ रहा, चुड़ैल वाला, कि चुड़ैल हेल्प में, पगली चुड़ैल हेल्प मी, क्योंकि इसमें दो तीन जुमले मेरे समझ में नहीं आ रहे, तो मैं वो उसको मिला नहीं पा रहा। और कहते हैं, यादों से तेरी हमने दामन छुड़ाना चाहा, नादान इस कदर थे तुमको भुलाना चाहा, तुम गैर के रहोगे हमको खबर है, फिर भी एक दर्द सा दिल में उठा जब भी भुलाना चाहा। हाय हाय, सलाम टू ऑल फैमिली। आज फुल टाइम मूड में है भाई हमारे अमीन चार्ली साहब। अच्छा, एक सॉन्ग आपने गाया था, क्यों दूर दूर रहते हो हुजूर मेरे को, आपकी आवाज में ही थोड़ा सा सुना दीजिए, मुझे आपकी आवाज अच्छी लगती है। अल्लाह जी सलीम मेमन, मैं नाम लिख रहा हूँ सलीम मेमन का, ताकि मैं भूलू नहीं अपने भाई की ये फरमाइश, ठीक है ना जी। हाँ जी, और जरीन नूर की फरमाइश जो है वो हमने नोट की हुई है, डोंट वरी, फरमाइशें सारी जो हैं वो आहिस्ता आहिस्ता पूरी हो रही हैं। और आगे बढ़ते हैं जनाब, मानूर कह रही है, बाबू मेरे बहनोई भी जबरदस्ती इज्जत करवाते हैं, ऐसा पता नहीं क्यों है, ऐसे लोग मुझे समझ में नहीं आते हैं, ऐसे मर्द मुझे समझ में नहीं आते हैं जो इस तरह का बिहेवियर रखते हैं। एक देखिए, एक रिस्पेक्ट वाकई होना चाहिए। ऐसे भी देखे मैंने कि जिनकी ससुराल वाले रिस्पेक्ट ही नहीं करते हैं यार, उसको फॉर ग्रांटेड ले रहे होते हैं, ये भी गलत है। हर इंसान की एक इज्जत होती है और एक सेल्फ रिस्पेक्ट होती है, वो कायम रहनी चाहिए। मगर कुछ लोग जो हैं वो बेजा इज्जत अफजाई चाहते हैं कि अगर ससुराल में गए हैं तो उनके लिए सीट सबसे पहले खाली कर दी जाए, सुसर जो है वो उठें और मैं उनकी जगह पर बैठ जाऊं। हालांकि सुसर जो है वो बाप के बराबर है, और हमारे दीन में भी है कि सास और सुसर का दर्जा जो है वो वालिदैन के बाद उन्हीं का दर्जा आता है, वालिदैन की तरह। उठें जी सुसर, फिर उसके बाद बैठेंगे, पानी उनके लिए आए, फिर उसके लिए उनके सामने टेबल सजाई जाए, ठीक है ना, उनकी आओ भगत की जाए। मतलब ये ऐसे लोग जो हैं, अब ये सोचने वाली बात है सिर्फ एक, कि जिस लड़की को ब्याह के आप अपने घर पर लेकर आए हैं, वो लड़की जो है आपकी नौकरानी तो है नहीं, या आप उसको खरीद कर लेकर आए, आपने उसको अपनी जिंदगी का हम सफर बनाया है, और ये जो आप बिहेवियर कर रहे हैं ऐसे मर्द हजरात, खामखा की जबरदस्ती इज्जत करवाने वाली, कल को आप और आपकी बेगम भी इस तरह बैठे होंगे, और आपके यहां भी बेटी है, अगर अल्लाह ताला ने नेमत अता फरमाई है तो आपके साथ भी ये हो सकता है। यानी कि समझ रहे हैं ना आप, कितनी अच्छी बात की मैंने। चलो भाई, एक और जो है इक्तिबास शामिल शो करते हैं। तेरे बात कभी किसी और के होने ना हुए हम, ये तो हो गया था यार, कहाँ गया दूसरा वाला, ये तो बहुत बड़ा था भाई, बहुत बड़ा था, तवील था। अच्छा जी, मगफी के मैंने माने पूछे थे, किसी ने नहीं बताया और मुझे पूरी उम्मीद थी संजू जरूर बताएंगी। कह रही है ये एक अरबी अलासल लफ्ज है, जिसका मतलब छुपा हुआ, पोशीदा या राज है। ये लफ्ज ऐसी हर चीज या बात के लिए इस्तेमाल होता है जो जाहिर ना हो, दूसरों की नजरों से ओझल हो, या जिसे जानबूझकर राज में रखा हो। वाह वाह वाह वाह, मुझे इसका मायने जो मालूम था वो पोशीदा पता था, लेकिन आपसे पता चल गया राज भी है और छुपा हुआ भी है। لیکن بات وہی ہے. زبردست بھائی, تھینک یو سنجو, مجھے امید تھی. اور ان کا ایک جو ہے ٹریڈ مارک آ گیا ہے جناب سنجو کا, وہ ٹریڈ مارک ہے سنو روح من. محبوب کی خوشبو سے کوئی چیز موازنہ نہیں کر سکتی, چاہے پورے فرانس کو عطر کی شیشی میں نچوڑا جائے, کیونکہ اس کی مہک صرف پھولوں, عطر یا موسموں کی محتاج نہیں ہوتی. وہ تو دل کی گہرائیوں میں بس جانے والا ایک ایسا احساس ہوتی ہے جو سانسوں کے ساتھ سفر کرتا ہے. اس کی موجودگی کا گمان بھی فضا کو خوشبوؤں سے بھر دیتا ہے, اور اس کی یاد کا ایک لمحہ بھی روح کو مہکا دیتا ہے. دنیا کے تمام عطر اپنی تاثیر کھو سکتے ہیں, مگر محبوب کی خوشبو وہ جادو ہے جو وقت گزرنے کے بعد بھی دل کے کسی گوشے میں تازہ رہتا ہے. جیسے بہار کی پہلی ہوا, جیسے دعا کے بعد ملنے والا سکون, اور جیسے محبت کے نام پر دھڑکتے ہوئے کسی دل کی خاموش مسکراہٹ. سنو اے روح من, محبوب کی خوشبو سے کوئی چیز موازنہ نہیں کر سکتی. سنو اے روح من. یہ ایک ایسی تحریر, یہ سنو اے روح من ٹریڈ مارک ان کا زبردست, اور کیا کہوں یار, ایسے ایسے جو ہے نا انتخاب جو ہیں وہ بھیجا کریں آپ شو میں, اس وقت اپنا موڈ کسی اور طرح کا ہی ہوتا ہے. اور اور اور بھائی یہ آ گئی ہیں, اور یہ مشک کی جانب سے آیا بھائی, کہتی ہیں ڈیشنگ میرا بھی اکلوتا دل کہہ رہا ہے آپ کی آواز میں زرین, آپ کی پیاری بہنا ہے نا میری بھی ہیں. ہے اللہ جی, اچھا سنو اے روح من آپ نے کہاں سے بھیج دیا؟ کہہ رہی آپ کا میرے قریب ہونا حاتم کے ساتوں دروازوں جیسی وسط رکھتا ہے, میں حاتم کی طرح اپنی بستی اور دنیا جہان کی ہر دولت آپ کے سر کا صدقہ اتار کر لوگوں میں بانٹ سکتی ہوں, مگر آپ کی محبت کو کبھی تقسیم نہیں کر سکتی. میری سخاوت زمانے کے لیے ہے, لیکن آپ کا لمس میری اپنی جاگیر ہے. آپ بانٹنے کے لیے نہیں, صرف مجھ میں بسنے کے لیے ہیں. ارے سوری, یہ جو ہے وہ سنجو کا ہی سنو اے روح من ہے. اور کھڑوس داماد ہوتے ہیں جو جاہل ہوتے ہیں تعلیم سے دور. اچھا تعلیم کا تعلق جہالت سے نہیں ہے, یہ میں آپ کو بتاتا ہوں, ابھی اس کی ایک مثال بھی دیتا ہوں بڑی زبردست. یہ ہماری چارلی چپلن والے چاچو ہیں. لو بھائی امین, تمہارا نام چارلی چپلن ہو گیا ہے. شو کو رومانٹک رہنے دیں, ڈیشنگ داماد دماد نہیں کھیلیں. اوکے جی,
1: جی سی آپ کہیں.
0: لیکن ابھی تو ہم آپ کو ایک بڑے زبردست ٹریک کی جانب لے کے جا رہے ہیں, اور یہ ٹریک جو ہے ہمارے عادل بھائی نے لیاری سے پشتو میں میسج کیا تھا اور پشتو گانے کی فرمائش کی تھی, اور یہ فرمائش جو ہے عادل بھائی آپ کی پوری کر رہے ہیں. لیکن اس کے ساتھ ساتھ ہمارے پیارے سے ایوب آفریدی بھائی, ان کا بھی میسج ہے. سب کو سلام کہا ہے دل کی گہرائیوں سے, دعا کی درخواست ہے کہ سفر خیر و عافیت کے ساتھ گزرے. اور ایک ٹریک جو ہے انہوں نے کہا تھا کہ جی بی این کو ڈیڈیکیٹ کر دیجیے گا, تو ان کی جانب سے بھی یہ ٹریک ہے جناب, اور اس کے ساتھ ساتھ ہمارے آدھے بھائی کے لیے بھی ہے, اور تمام میرے جتنے بھی پختون بہن بھائی سن رہے ہیں ان سب کے لیے دا سندرا دے سندرا اورا.